0: शोक समाचार सुनिए। लक्ष्मी रोड लेस्पेरांस ट्रेबुशे में, लक्ष्मी रोड लेस्पेरांस ट्रेबुशे में 72 साल के 72 years old श्री रामराज दौलत, श्री रामराज दौलत जो पंडित विजय नाम से ज़्यादा जाने जाते थे, इनकी मृत्यु हो गई है। इनकी अर्थी आज दिन के 3 बजे इनके मकान लक्ष्मी रोड लेस्पेरांस ट्रेबुशे से उठाकर अंतिम संस्कार के लिए लेस्पेरांस ट्रेबुशे की शमशान भूमि ले जाई जाएगी। क्रिमेशन टूरिया 3 PM। टैगोर रोड रिश्मा में 70 साल के 70 years old श्री प्रकाश रामभुजन जो प्रवीण नाम से ज़्यादा जाने जाते थे, इनकी मृत्यु हो गई है। इनकी अर्थी आज दिन के तीन बजे इनकी माँ श्रीमती रेवती रामभुजन के मकान टैगोर रोड रिश्मा से उठाकर अंतिम संस्कार के लिए लावांचिया की शमशान भूमि ले जाई जाएगी। क्रिमिशन टूरिया 3 PM। शोक में डूबे परिवारों के साथ हमारी गहरी संवेदना है।
1: आपकी खट्टी मीठी यादों में आपके संग MBC रेडियो।
2: أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم محترم و محتشم سامین السلام علیکم ورحمت اللہ وبرکاتہ اس وقت ہم ریڈیو موریشس سب سے مخاطب ہیں یہاں پر گلہائے عقیدت پروگرام کا آغاز ہو رہا ہے جس میں ہم آپ کا دل کی اتہ گہرائیوں سے خیر مقدم کرتے ہیں سامین گلہائے عقیدت پروگرام کو آج ہم نے کچھ اس طرح سے ترتیب دیا ہے
3: گوشے تفسیر میں سورہ جن تفسیر کا آخری حصہ سماعت کر سکیں گے
2: اس کے بعد گوشے نوری میں حمدی باری تعالیٰ گوشے نصیحت میں 3 سبق آموز کہانیاں اور محفل سماع ہم آپ کو گوش گزار کرائیں گے امید کرتے ہیں کہ اس پروگرام کو آپ ضرور پسند فرمائیں گے باقاعدہ مجلس کا آغاز کلام پاک